0: Bobili Salur. The ministry said the project is expected to benefit both passengers and freight train operations across key sections of Odisha and neighboring regions served by East Coast Railway. Chemicals and Fertilizers Ministry has said that four cargo ships carrying shipments of urea, diammonium phosphate DAP and sulfur have successfully crossed the Strait of Hormuz last week. These vessels are currently heading towards their designated destination ports across the country, including Krishnapatnam and Kakinada ports in Andhra Pradesh, Paradip port in Odisha and the Mundra port in Gujarat. The ministry said these fresh imports will immediately offload to supplement the nation's existing fertilizer buffers and secure the ongoing agricultural requirements. In Qatar, 13 people, including Indians, were killed today in an explosion at the Ras Laffan industrial city last evening. Energy Minister of Qatar, Saad bin Sharida Al-Kabi, said 66 people were injured in the fire caused by the explosion of the Barzan local gas supply facility. The exact number of Indian victims was not immediately known. In a social media post, the Indian embassy in Doha said it is in constant touch with Qatari authorities and will render all help to the families of those who have lost their lives or have been injured. UK Prime Minister Keir Starmer has announced his resignation from the post and also as the leader of the Labour Party, ending his tenure at the Downing Street amid growing internal pressure from his own party. Delivering his resignation statement, Mr. Starmer recalled his arrival at the Downing Street 2 years ago as the proudest moment of his life.
1: Every decision I've taken has been about putting the country I love first. That is why I will resign as leader of the Labour Party. I have spoken to His Majesty the King this morning to inform him of my decision. In the case of a contest, this will ensure a new leader is in place before Parliament returns in September. I will remain in post as Prime Minister until the contest is complete.
0: Meanwhile, senior politician Andy Burnham has officially launched his campaign to succeed Keir Starmer as the leader of the Labour Party. The race to determine the next occupant of Downing Street is set to begin next month. External Affairs Minister Dr. S. Jayashankar today met his Mongolian counterpart Batsetseg Batmung in Ulaanbaatar. In a social media post, Dr. Jayashankar said the talks underscored the warmth, depth and potential of the India-Mongolia strategic partnership. The two leaders reviewed progress in key areas of bilateral cooperation, including development projects, capacity building, culture, education and security. Benchmark domestic equity indices ended nearly 0.4% up today, buoyed by growing optimism over progress in US-Iran talks in Switzerland aimed at ending the months-long conflict in West Asia. We have a report.
2: The Sensex rose 291 points to close at 77,094, while Nifty jumped 90 points to settle at 24,103. In the forex market today, the rupee depreciated by 35 paise to close at 94 rupees 68 paise against the US dollar. In the Indian bullion market, 24-carat gold was trading 1.2% up at 1,49,360 rupees per 10 grams, while silver was trading 2.3% higher at 2,39,260 rupees per kilogram a short while ago. With Interkhab's report, Lalema Aneja Dang for Akashwani News.
0: On to sports. In shooting, India added four more medals at the ISSF Junior World Championship, including a gold medal by teenager Pritam Kendre at Suhul in Germany, to strengthen its position at the top of the medals tally. India's overall medal tally has now risen to 12, comprising 5 gold, 1 silver and 6 bronze medals. In the FIFA World Cup 2026, Argentina will take on Austria in Group J fixture tonight at Arlington in US. The match will begin at 10:30 p.m. Indian Standard Time. Earlier this morning, Egypt beat New Zealand 3-1 in Vancouver to register their first ever World Cup victory. And now, before we end the bulletin, the headlines once again. Massive fire at Lucknow Coaching Center in Uttar Pradesh claims lives of 15 people. Chief Minister Yogi Adityanath orders high-level inquiry. Prime Minister Narendra Modi says India is world's fastest growing economy and emerging as a reliable global power. Six Lok Sabha MPs from Shiv Sena UBT join Eknath Shinde-led Shiv Sena. Indian Railways approves deployment of automatic train protection system Kavach on 631 route kilometres of East Coast Railway. UK Prime Minister Keir Starmer announces resignation amid turmoil in Labour Party. at ISSF Junior World Championship, Indian shooters add 4 more medals. And in FIFA World Cup, Argentina to take on Austria in Group J fixture at Arlington tonight. That is all in the news at 9. Good night.
3: आदाब, ये आकाशवाणी है। खबरों के साथ मैं शमीम अहमद। उत्तर प्रदेश में लखनऊ कोचिंग सेंटर में लगी आग के एक बड़े हादसे में 15 अफराद की जानें तलफ हुई हैं। وزیر اعلی یوگی آدتیہ ناتھ نے اعلی سطح کی انکوائری کا حکم دیا ہے۔ وزیر اعظم نریندر مودی نے کہا ہے کہ بھارت ایک تیزی سے ابھرتی ہوئی اور قابل بھروسہ معیشت ہے اور ہمارا ملک ایک قابل بھروسہ عالمی پاور کے طور پر بھی ابھر رہا ہے۔ شیو سینا یو بی ٹی کے 6 لوک سبھا ممبران پارلیمنٹ نے ایک ناتھ شنڈے کی قیادت والی شیو سینا میں شمولیت اختیار کی ہے۔ بھارتی ریلوے نے مشرقی ساحلی ریلوے کے 631 کلومیٹر طویل راستے پر آٹومیٹک ریل گاڑی تحفظاتی نظام کوچ شروع کیے جانے کی منظوری دی ہے۔ انگلینڈ کے وزیر اعظم کیر اسٹیمر نے لیبر پارٹی میں جاری ٹوٹ پھوٹ کے دوران استعفی دے دیا ہے۔ آئی ایس ایس ایف جونیئر عالمی چیمپئن شپ میں بھارتی نشانے بازوں نے پریتم کیندرے کے حاصل کردہ سونے کے ایک تمغے سمیت 4 مزید تمغے جیت کر فہرست میں اعلیٰ مقام حاصل کر لیا ہے۔ اور فیفا ورلڈ کپ میں آج رات ارجنٹینا کا مقابلہ آسٹریا سے ہوگا۔ اب خبریں تفصیل سے۔ اتر پردیش کے شہر لکھنؤ کے علی گنج علاقے میں آگ لگنے کے ایک المناک حادثے میں 15 افراد کی جانیں تلف ہوئی ہیں، جن میں سے زیادہ تر کی عمر 16 سے 25 برس کے درمیان تھی اور یہ طالب علم تھے۔ یہ حادثہ آج سے پہر اس وقت پیش آیا جب علی گنج میں پرانیا علاقے کی ایک دکان کے اوپر واقع ایک اینیمیشن کوچنگ سینٹر میں آگ لگ گئی، جس کے سبب طلبہ میں بے چینی پیدا ہو گئی۔ 6 طالب علموں کو کے جی ایم سی لکھنؤ میں داخل کرایا گیا ہے۔ زیادہ تر اموات گھٹن کے سبب ہوئیں۔ مزید تفصیل ہمارے نامہ نگار سے۔
4: بتایا جا رہا ہے کہ یہ آگ انسٹیٹیوٹ کی عمارت کے اندر لگی اور تیزی کے ساتھ پھیل گئی اور لوگ اندر پھنسے رہ گئے۔ یہ ایک شاپنگ کمپلیکس تھا جہاں کوچنگ سینٹر، گیم زون اور شو روم تھے۔ آگ بجھانے والے عملے کی ٹیمیں، پولیس اہلکار اور ضلع انتظامیہ کے افسران جائے حادثہ پر پہنچے اور راحت اور بچاؤ کی کارروائی شروع کی۔ کچھ لوگوں نے پہلی منزل سے کود کر اپنی جان بچانے کی کوشش کی۔ آگ بجھانے والے عملے کے افراد نے دیوار کو توڑ کر اور عمارت میں داخل ہو کر لوگوں کو بچایا۔ میڈیا سے بات کرتے ہوئے اتر پردیش کے نائب وزیر اعلیٰ برجیش پاٹھک نے کہا کہ ڈائریکٹر جنرل آف پولیس اور ایڈیشنل چیف سیکرٹری پر مشتمل اعلیٰ سطح کی ایک ٹیم اس معاملے کی تحقیقات کرے گی اور آگ لگنے کی وجہ کا تعین کرے گی، تاکہ اس بات کو یقینی بنایا جا سکے کہ مستقبل میں اس طرح کے المناک حادثے نہ ہوں۔
5: گھٹنا کے اچھ استری جانچ کے نردیش دے دیے ہیں۔ پرمکھ سچیو گرہ ڈی جی پی موقع پر بلایا گیا ہے اور ان کو نردیش دیے ہیں کہ گھٹنا کی کارنوں کی جانچ اور گھٹنا کیسے گھٹی، بھوشی میں نہ گھٹنے، اس کی کڑی کاروائی کریں۔
4: وزیر اعلیٰ یوگی آدتیہ ناتھ نے اعلیٰ سطح کی انکوائری کا حکم دیا ہے۔ انہوں نے کہا ہے کہ ذمہ دار لوگوں کو بخشا نہیں جائے گا۔
6: میں ان سبھی پریجنوں کے پرتی جنہوں نے اپنے پریوار کے ان نوجوانوں کو کھویا ہے، ان کے پرتی میں اپنی سمویدنا ویکت کرتا ہوں، اور اس پورے معاملے کے لیے میں نے اتر پردیش کے پولیس مہا ندیشک اور اپر مکھیہ سچیو گرہ کو بھی کہا ہے کہ وہ سوئم موقع پہ جا کر کے اس کی رپورٹ پرستت کریں، جس سے اس پورے معاملے کی تہ میں ہم جا کر کے دوشیوں کو سزا دے سکیں۔
4: وہ علی گڑھ اور فیروز آباد ضلعوں کے اپنے دوروں کو بیچ میں ہی چھوڑ کر لکھنؤ واپس آ گئے۔ انہوں نے جائے حادثے کا معائنہ کیا اور اسپتال میں زخمیوں سے بھی ملاقات کی۔ لکھنؤ سے سوشیل چندر تیواری کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں تنویر۔
3: صدر جمہوریہ دروپدی مرمو، نائب صدر جمہوریہ سی پی رادھا کشنن اور وزیر اعظم نریندر مودی نے آگ لگنے کے اس واقعے میں وفات پانے والے افراد کے تئیں افسوس کا اظہار کیا ہے۔ سوشل میڈیا پر جاری ایک پوسٹ میں جناب مودی نے مہلوکین کے لواحقین کے لیے وزیر اعظم کے قومی ریلیف فنڈ سے 2-2 لاکھ روپے معاوضے کا اعلان کیا ہے۔ زخمیوں کو 50,000 روپے دیے جائیں گے۔ وزیر اعظم نریندر مودی نے کہا ہے کہ بھارت ایک تیزی سے ابھرتی ہوئی اور قابل بھروسہ معیشت ہے اور یہ ایک قابل بھروسہ आलमी पावर के तौर पर भी उभर रहा है उन्होंने कहा कि पिछले 12 वर्षों में कई स्कीमें मुल्क को अव्वलियत देने के मकसद के साथ शुरू की गईं जनाब मोदी ने नई दिल्ली में आज एक तकरीब से खिताब करते हुए ये बात कही
7: भारत जो कर रहा है वो आने वाले 1000 वर्ष का फ्यूचर लिखने वाला है और यही दुनिया के लिए सबसे बड़ी भारत की गारंटी है भारत फास्ट ग्रोइंग इकोनॉमी भी है एक क्रेडिबल इकोनॉमी भी है
3: शिवसेना लीडर और महाराष्ट्र के नायब वजीर आला एकनाथ शिंदे ने आज शिवसेना यूबीटी ग्रुप के 6 लोकसभा मेंबरों ने पार्लियामेंट की उनकी पार्टी में शमूलियत का ऐलान किया मुंबई में एक प्रेस कॉन्फ्रेंस से खिताब करते हुए जनाब शिंदे ने मेंबरान पार्लियामेंट संजय दीना पाटिल संजय देशमुख संजय जाधव भाव साहब वागचोरे नागेश पाटिल अष्टिकर और ओम प्रकाश निम्बलकर की शिवसेना में शमूलियत का खैर मकदम किया जनाब शिंदे ने कहा कि इन 6 मेंबरान पार्लियामेंट की शमूलियत उस तहरीक के दूसरे मरहले की अलामत है जिसका आगाज जून 2022 में उस वक्त हुआ था जब शिवसेना के 40 मेंबरान असेंबली ने बगावत की थी उन्होंने कहा कि इस बगावत का मकसद शिवसेना के बानी बाला साहब ठाकरे के नजरियात को महफूज रखना और पार्टी के हिंदुत्व के उसूलों का तहफ्फुज करना था
8: आज का दिन शिवसेना के लिए ऐतिहासिक दिन है हमारे 6000 शिवसेना में शामिल हुए हैं इससे शिवसेना की ताकत बढ़ रही है शिवसेना सेकेंड लार्जेस्ट पार्टी महाराष्ट्र में हो चुकी है और ये डबल इंजन की सरकार है महाराष्ट्र को आदरणीय प्रधानमंत्री मोदी जी भी बहुत बड़े पैमाने पे सहयोग कर रहे हैं इसलिए विकास हो रहा है
3: वजीर दिफा राजनाथ सिंह ने कहा है कि भारत 100 से ज्यादा मुल्कों को दिफाई आलात बरामद कर रहा है और वो इस शोबे में खुद कफील बनता जा रहा है नई दिल्ली में आज एक तकरीब से खिताब करते हुए वजीर दिफा ने बताया कि ऑपरेशन सिंदूर के दौरान मुल्क की मुसल्ला अफवाज ने सिर्फ उन्हीं को निशाना बनाया जो भारतीय शहरियों की हलाकत के जिम्मेदार थे उन्होंने मजीद कहा कि हुकूमत एक बाख्तियार भारत की तामीर के तई पुरअज़्म है और ये काम सलाहियतों और सकाफत दोनों पर जोर देकर ही मुमकिन है इस मौके पर जनाब सिंह ने ताकीदन कहा कि हजारों बरस से मुल्क की सकाफत इंसानियत को रास्ता दिखाती रही है उन्होंने भारतीय संतों की सताइश की कि उन्होंने शहरियों के माबैन कौमियत के जज्बात को बेदार किया वजीर दिफा राजनाथ सिंह ने आज नई दिल्ली में इसराइल की वजारत दिफा में डायरेक्टर जनरल रिटायर्ड मेजर जनरल अमीर बारम से मुलाकात की सोशल मीडिया पर जारी एक पोस्ट में वजारत दिफा ने बताया कि जनाब बारम ने जनाब सिंह को भारत इसराइल खसूसी कलीदी शराकत दारी के मजमू दायरा कार के तहत भारत इसराइल दिफाई तआवुन को वसत देने के तई इसराइल के अज़्म से वाकिफ कराया वजीर खारजा डॉक्टर एस जयशंकर ने उलान बाटा में आज मंगोलिया के अपने हम मनसब बतमुंक से बातचीत की एक सोशल मीडिया पोस्ट पर डॉक्टर जयशंकर ने बताया कि इस तबादले ख्याल से भारत और मंगोलिया के दरमियान कलीदी साझेदारी की गर्मजोशी कुव्वत और मुस्तकबिल की अक्कासी होती है दोनों रहनुमाओं ने तरक्याती प्रोजेक्टों सलाहियत साजी सकाफत तालीम सिक्योरिटी और कसीर मुल्की फोरमों में बाहमी इश्तराक की पेशरफ का जायजा लिया मीटिंग के दौरान तरफेन ने कानकनी माहौलियात के लिए साजगार तवानाई और जरई प्रोसेसिंग के शोबों में दस्तियाब मौकों के बारे में भी बातचीत की बीजेपी की क्यादत वाली मगरबी बंगाल सरकार ने आज 2026-27 के लिए अपना पहला बजट पेश किया इस बजट में समाजी फलाह बहबूद बुनियादी ढांचे की तरक्की और रोजगार पैदा करने पर खास जोर दिया गया है बजट में ख्वातीन पर मरकूज कई इकदामात का ऐलान भी किया गया 6,070 करोड़ रुपए के खसारे वाला बजट पेश करते हुए वजीर खजाना स्वपन दास गुप्ता ने इसे एक तरक्की याफ्ता बंगाल बनाने के लिए एक रोड मैप करार दिया उन्होंने कहा कि रियासत का बकाया कर्ज 8,00,000 करोड़ पैसे तजावुज कर गया है इसमें माली नज्मो जब्त को अव्वलीन तरजीह दी गई है भारतीय रेलवे ने मुसाफिरों की हिफाजत और रेलवे के कामकाज की कारकर्दगी को बेहतर बनाने की खातिर मशरकी साहिली रेलवे के 631 किलोमीटर रूट पर ट्रेन की हिफाजत के खुदकार निजाम कवच को नस्ब करने की मंजूरी दी है रेलवे की वजारत के मुताबिक ये प्रोजेक्ट मशरकी साहिली रेलवे के 6 अहम रेलवे सेक्शन पर मुश्तमिल है जिनमें बघवापाल बुद्धापंख हरिदासपुर पारादीप खुर्दा रोड बालनगीर गुन्नूपुर नौपाड़ा लांजीगढ़ जूनागढ़ और बबीली सलूर शामिल हैं। इन रास्तों पर कवच निजाम की तंसीब से रेलवे के कामकाज के हिफाजती मेयार में मजीद इजाफा होगा, क्योंकि ये खुदकार निजाम ट्रेन की हिफाजत और ट्रेनों की टक्कर से बचाव के लिए जदीद सलाहियतें फराहम करता है। वजारत ने मजीद कहा कि इस प्रोजेक्ट से उड़ीसा और मशरकी साहिली रेलवे के जेर इंतजाम इलाकों में मुसाफिर ट्रेनों और मालगाड़ियों दोनों